खुशी का पलहरू साट्न, दुःखका क्षणहरू बाँड्न, कोही साथी खोज्दै हुनुहुन्छ? त्यसो हो भने हामी छौ तपाईँको माझमा। मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन।

रेडियो 4EBFM 98.1 प्रत्येक आइतबार दिउँसो 4 देखि 5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा आजको आइतबार म केशव शर्माको हार्दिक अभिवादन कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। श्रोतागण, आज मे महिनाको 24 तारिक 2026 र विक्रम सम्वत अनुसार ज्येष्ठ महिनाको 10 गते 2083 साल ज्येष्ठ शुक्ल नवमीको दिन यो अधिक मास परेको छ। सधैँको आइतबार चाहिँ आज पनि हामी यहाँहरूको घर आँगनमा आइपुगेका छौँ रेडियो कार्यक्रमको नयाँ अङ्क लिएर नयाँ सामग्रीका साथ, र आशा गर्दछौँ अबको एक घन्टा यहाँहरूले यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुहुनेछ। यो कार्यक्रम अहिले 98.1 FM प्रसारण भइरहेको छ। यहाँले आफ्नो रेडियोबाट यो कार्यक्रम प्रत्यक्ष सुन्न सक्नुहुन्छ। त्यसबाहेक यो कार्यक्रम रेडियो 4EBको वेबसाइट 4EB.org.au पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। कुनै कारणले यहाँहरूले यो कार्यक्रम प्रसारणको समयमा सुन्न सक्नुभएन भने यहाँहरूले रेडियो 4EBको वेबसाइटमा गएर नेपाली कार्यक्रम खोजेर हाम्रा पुराना कार्यक्रमहरू सुन्न सक्नुहुन्छ। कार्यक्रम सुनिसकेपछि यो कार्यक्रम सम्बन्धी यहाँहरूको कुनै सुझाव, सल्लाह, प्रतिक्रिया छ भने हामीसम्म पुर्याउन नबिर्सनुहोला। हामी सदैव यहाँहरूको साथ, सहयोग, सहभागिताको अपेक्षा गर्दछौँ। यति भन्दै अब आजको कार्यक्रमतर्फ हामी लाग्दैछौँ। हामीले सधैँ एउटै कुरा भन्दै आएका छौँ, यो कार्यक्रम हप्तामा एक दिन मात्रै प्रसारण हुन्छ र हप्ताभरि परेका केही उल्लेखनीय दिनहरूको बारेमा चर्चा हामीले एकैचोटि यही कार्यक्रममा गर्नुपर्ने अवस्था छ। त्यस्तै केही विशेष दिनहरू यो गएको हप्तामा परेका छन्, त्यो बारेमा आज कार्यक्रम अवधिभर हामी चर्चा गर्नेछौँ, यहाँहरूलाई केही जानकारी दिनेछौँ र साथमा यहाँहरूको मनोरञ्जनको लागि गीत सङ्गीत रहने नै छ। श्रोताहरू, गएको बिहिबार 21 मेको दिन एउटा विशेष दिन परेको थियो। यो दिन थियो विश्व सांस्कृतिक विविधता संवाद र विकास दिवस। युनेस्को अर्थात् युनाइटेड नेसन्स एजुकेसनल साइन्टिफिक एन्ड कल्चरल अर्गनाइजेसनको तत्वावधानमा हरेक वर्ष 21 मेका दिन यो विशेष कार्यक्रमको आयोजना हुँदै आएको छ। छोट गरेमा यो दिनलाई विश्व सांस्कृतिक दिवस पनि भनिन्छ। कार्यक्रममा एउटा छोटो चर्चा यो दिनको बारेमा यहाँहरूमाझ गर्न चाहन्छौँ। मैले अघि पनि भने संसारभरि नै यो दिन 21 मेको दिन विश्व सांस्कृतिक विविधता संवाद र विकास दिवसका रूपमा मनाइन्छ। संयुक्त राष्ट्रसङ्घ जनरल एसेम्ब्लीले 2002 पहिलोपल्ट यो दिनको घोषणा गरेको थियो। 2001 युनेस्कोले युनिभर्सल डिक्लरेसन अन कल्चरल डाइभर्सिटीलाई एडप्ट गरेपछि, स्वीकार गरेपछि 2002 यो दिवस मनाउन थालिएको छ। जब हामी विविधताको कुरा गर्छौँ, हाम्रै नेपालको पहाड, हिमाल र तराईका थुप्रै रङहरू हाम्रो मानसपटलमा आउँछन्। तर प्रश्न उठ्छ, यो दिवस अन्तर्राष्ट्रिय स्तरमै किन मनाउनु पर्यो त? श्रोता साथीहरू, संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार संसारमा भइरहेका ठुला द्वन्द्वहरूमध्ये झन्डै 3/4 द्वन्द्वको जरा कतै न कतै सांस्कृतिक मतभेदमा जोडिएको पाइन्छ। त्यसैले शान्ति र स्थिरताका लागि फरक संस्कृतिहरूबीच संवाद हुनु अति आवश्यक छ। संस्कृति भनेको केवल नाचगान वा वेशभूषा मात्र होइन, यो सम्पूर्ण जीवन पद्धति हो, हाम्रो सृजनशीलता हो। आजको अर्थात् मे 21 यो दिवसले हामीलाई 4 मुख्य सन्देश दिन्छन्। 1, संस्कृतिलाई शासनको आधार नबनाउने। 2, कलाकार र सांस्कृतिक सामग्रीहरूको आदान प्रदान बढाउने। 3, विकासका हरेक योजनामा संस्कृतिलाई जोड्ने। र 4, मानव अधिकार र स्वतन्त्रताको रक्षा गर्ने। अझ रोचक कुरा के छ भने, सांस्कृतिक र सृजनात्मक क्षेत्रले विश्वभर झन्डै 4,80,00,000 मानिसलाई रोजगारी दिएको छ। यसमा आधा त महिलाहरू छन् र ठूलो सङ्ख्यामा 30 वर्ष मुनिका युवाहरू जोडिएका छन्। यसको अर्थ हो, संस्कृतिले हाम्रो मन मात्र होइन संसारकै अर्थतन्त्र पनि जोडेको छ। हाम्रो देश नेपाल त झन् विविधताको धनी देश हो। यहाँका फरक जात, जाति, भाषा, कला र संस्कारहरू हाम्रा असली पहिचान हुन्।
तर आजको डिजिटल युगमा हाम्रा कतिपय मौलिकताहरू क्रमशः हराउँदै गइरहेका छन्। प्राचीन ज्ञान र सिपलाई जोगाउनु आजको प्रमुख चुनौती र आवश्यकता दुवै हो। त्यसैले श्रोताहरू, आजको विशेष दिनमा हामी एउटा सङ्कल्प गरौँ, आफ्नो संस्कृतिको गर्व गरौँ र अरूको संस्कृतिको सम्मान गरौँ। जब हामी एक अर्काको फरकपनलाई स्वीकार गर्छौँ तब मात्र संसार सुन्दर र शान्त हुन्छ। विविधतामा एकता नै हाम्रो शक्ति हो। आउनुहोस्, संवादको हात अगाडि बढाउँ र विकासलाई विकासमा सबैलाई समेटौँ। खास गरी हामी यो विदेशमा रहँदा यो विषय अझ महत्त्वपूर्ण हुन्छ। बहुभाषिक बहुसांस्कृतिक समुदायमा हामीले एक अर्को संस्कृतिसँग एक अर्को समुदायसँग हातेमालो गर्नु एकदमै जरुरी छ। यही सन्देश सहित यो प्रसङ्गलाई हामी यही टुङ्ग्याउँछौँ। अब पालो छ एउटा गीतको। आजको कार्यक्रमको सुरुवातमै नेपाली संस्कृतिलाई, नेपाली सांस्कृतिक विविधतालाई झल्काउने एउटा मिठो गीत यहाँहरूमा हामी राख्दैछौँ। गोपाल योञ्जनको शब्द सङ्गीतमा धेरै कलाकारको यसमा स्वर रहेको छ। पश्चिम कोही पूर्व घर बोलको यो मिठो गीत पूर्वदेखि पश्चिम पहाड तराई सबैतिरको हाम्रो भौगोलिक विविधता सांस्कृतिक विविधता झल्काउने मिठो गीत यहाँहरू सबैका लागि।

मैले अघि पनि भने यो गीतका सर्जक हुनुहुन्थ्यो गोपाल योञ्जन, शब्द सङ्गीत गोपाल योञ्जनको, र यसले एउटा अर्को प्रसङ्गलाई यहाँनिर निम्त्याएको छ गोपाल योञ्जनको। गएको बुधबार 20 मई गोपाल योञ्जनको वार्षिक पुण्यतिथि परेको थियो। नेपाली सङ्गीतको यति ठुलो स्रष्टालाई उहाँको यो पुण्यतिथि परेको अवसरमा हामी सम्झन चाहन्छौँ कार्यक्रममा, र उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै उहाँको बारेमा केही चर्चा र केही गीतहरू हामी कार्यक्रममा सुनाउन चाहन्छौँ। हजुर, गोपाल योञ्जनको जन्म 26 अगस्त 1943 उत्तर पूर्वी भारतको दार्जिलिङ स्थित एउटा चिया बगानमा भएको थियो। उहाँको बाल्यकाल निकै नै चुनौतीपूर्ण रह्यो। सानै उमेरमा उहाँको बुबाको देहावसान भएपछि उहाँकी आमाले गोपाल योञ्जनलाई एक्लै हुर्काउनु भयो। गोपाल योञ्जनले दार्जिलिङकै सरकारी कलेजबाट स्नातक अध्ययन पुरा गरेपछि उहाँ उच्च शिक्षा अध्ययनको लागि नेपाल पस्नुभएको थियो। त्योभन्दा अगाडि नै 10-11 वर्षको सानो उमेरमै दार्जिलिङमै रहँदा गोपाल योञ्जनको सङ्गीतप्रतिको प्रेम सुरु भइसकेको थियो, र सुरुवातमा उहाँ बाँसुरी बजाउनु हुन्थ्यो। बाँसुरी बजाउँदा बजाउँदै उहाँ सङ्गीततर्फ आकर्षित हुनुभयो, र 1962 दार्जिलिङमा आयोजित पहिलो सङ्गीत प्रतियोगितामा उहाँले उत्कृष्ट बाँसुरी वादकको उपाधि जित्नुभएको थियो। दार्जिलिङमा त्यो बेलामा साङ्गीतिक माहौल एकदमै राम्रो थियो, र त्यही रहँदै गर्दा उहाँले लोकसङ्गीत, शास्त्रीय सङ्गीत आदि सिक्नुभयो, र अम्बर गुरुङको द्वारा उहाँ शिक्षित हुनुभयो। साथसाथै उहाँले औपचारिक रूपमा साङ्गीतिक शिक्षा पनि लिनुभयो। दार्जिलिङमा रहँदै उहाँले धेरै राम्रा गीतहरू रचना गरिसक्नु भएको थियो। एउटा गीत छ 19-20 वर्षको उमेरमा, मेरो यो गीत मेरो प्रतिबिम्ब होइन, नारायण गोपालले गाउनुभएको गीत। यस्तो दार्शनिक गीत रचना गर्ने गोपाल योञ्जन लाई विभिन्न पाटोबाट उहाँको व्यक्तित्वलाई हेर्न सकिन्छ। उहाँको गीतहरूमा दार्शनिक आध्यात्मिक जागरणको पाटो छँदैछ, त्यसबाहेक राष्ट्रभक्ति देशभक्ति त्यत्तिकै सशक्त छ। सङ्गीतलाई बुझ्ने, लोक सङ्गीतलाई माया गर्ने एउटा स्रष्टाको रूपमा पनि उहाँ नेपाली सङ्गीत प्रेमीहरूका बीच परिचित हुनुहुन्छ। दार्जिलिङमा रहँदै गर्दा नारायण गोपालसँग उहाँको सहकार्य सुरु भइसकेको हुन्छ, र गोपाल योञ्जन नारायण गोपाल यति नजिक हुनुहुन्छ, उहाँहरूले मित लगाउनुहुन्छ, र यो मितेरी साइनोपछि नेपाली सङ्गीतमा एउटा मितेरी युगको प्रारम्भ हुन्छ, जसले नेपाली सङ्गीतलाई असङ्ख्य राम्रा मिठा गीतहरू दिएको छ, र त्यो एउटा नेपाली सङ्गीतको स्वर्णकालको एउटा पाटो नारायण गोपाल र गोपाल योञ्जनको सहकार्य रहेको छ। त्यसपछि उहाँ नेपाल आउनुहुन्छ, खास गरी त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषामा मास्टर्स डिग्रीको लागि उहाँ नेपाल आउनुहुन्छ। त्यसपछि नेपाल आइसकेपछि उहाँ नेपाल छोडेर जानु भएन, नेपालमै बसेर उहाँले सङ्गीत कर्म गर्नुभयो। नारायण गोपालसँग पनि उहाँको धेरै सहकार्य भयो नेपाल आइसकेपछि पनि। त्यो सँगसँगै उहाँले थुप्रै अरू गायक गायिकाहरूसँग सहकार्य गर्नुभयो, त्यसमा मीरा राणा, उदित नारायण झा, किरण प्रधान, नुपुर भट्टाचार्य, सुशीला कंसकार आदि थुप्रै कलाकारहरूसँग उहाँका गीतहरू गाउनुभएको छ। यस अर्थमा गोपाल योञ्जन को सङ्गीत जीवनका दुईवटा पाटो छ, एउटा दार्जिलिङ रहँदै गर्दा उहाँले गरेको सङ्गीत कर्म, र नेपाल आइसकेपछि उहाँले गरेको सङ्गीत कर्म। यो बाहेक उहाँले नेपाली सङ्गीतमा पनि एउटा उल्लेखनीय योगदान गर्नुभएको छ। एउटा सङ्गीतको कुशल शिल्पकारको रूपमा परिचित गोपाल योञ्जनले नेपाली सङ्गीतलाई हिन्दी गीतहरूको ठुलो प्रभावबाट मुक्त गराएर मौलिक नेपालीपन दिनुभएको थियो, यो विचार रहेको छ न्यू वज्राचार्यको। नेपाली सङ्गीतको एउटा राम्रो डिजाइनर भनेर गोपाल योञ्जनलाई चिनिन्छ, जसले हरेक विधामा चाहे त्यो राष्ट्रभक्ति होस्, चाहे आध्यात्मिक होस्, चाहे प्रेम होस्, त्यसको सबै विषयमा उत्कृष्ट सृजना गोपाल योञ्जनले दिएका छन्। यो बाहेक गोपाल योञ्जनका बाल गीतहरू छन्, एउटा गीत मञ्जरी नामको एउटा एल्बम पनि उहाँको प्रकाशित छ, जसमा
गीतहरूको सङ्ग्रह मात्र नभएर एउटा साङ्गीतिक पाठ्यपुस्तकको रूपमा पनि यसलाई प्रकाशित गरिएको छ। पञ्चायतकालमा जहाँ व्यवस्था एकदमै नियन्त्रित थियो, त्यस्तो अवस्थामा पनि उहाँले प्रतीकात्मक रूपमा बौद्धिक आफ्नो बौद्धिक कौशल प्रयोग गरेर केही विद्रोही गीतहरू पनि उहाँले रेकर्ड गर्नुभएको छ। उहाँको बारेमा चर्चा हामी फेरि पनि गर्नेछौँ र कार्यक्रममा प्रस्तुत छ एउटा गीत। गोपाल योञ्जन भन्दाखेरि तपाईँ हामी सबैको दिमागमा झ्याट्टै आउने गीतहरू राष्ट्रभावका गीतहरू छन् र त्यही मध्येको यो एउटा मिठो गीत छ, होइन भने नेपाली नभन, गोपाल योञ्जनको शब्द सङ्गीत र स्वरमा। गोपाल योञ्जन जति सशक्त गीतकार हुन् त्यत्तिकै सशक्त सङ्गीतकार हुन्, त्यत्तिकै सशक्त गायक पनि हुन्। यो गीतमा उनको यो तिनवटै जुन एउटा कलाकारिता छ त्यसको प्रमाण मिल्दछ।

मैले अघि पनि भने गोपालञ्जन त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर एमए अध्ययन गर्न काठमाडौँ आएका थिए। नेपाल आएपछि उनले सेन्ट जेभियर्स र सेन्ट मेरी जस्ता विद्यालयमा सङ्गीत पढाउने काम गरे। कुनै दिन उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या क्याम्पसमा पनि सङ्गीत विषय पढाउँदथे। एउटा रमाइलो प्रसङ्ग छ यहाँनिर, हिरण्य भोजपुरेले कुनै अन्तर्वार्तामा उल्लेख गर्नुभएको छ। हिरण्य भोजपुरे जो नेपाली सङ्गीतका एउटा चर्चित व्यक्तित्व हुनुहुन्छ, उहाँ र गोपालञ्जन त्रिभुवन विश्वविद्यालयमा नेपाली पढ्दै गर्दाका क्लास मेट्स हुनुहुन्थ्यो र पछि उहाँहरूले त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स पढिसकेपछि 1972 पद्मकन्या क्याम्पसमा प्राध्यापक विषयको एउटा विज्ञापन खुलेको थियो, त्यसमा दुवैजनाले आवेदन गर्नुभयो र दुवैजना उम्मेदवार हुँदै गर्दा दुवैजनाको बिचमा सल्लाह भयो। त्यो समयसम्म हिरण्य भोजपुरे नेपालकै भएको कारणले र काठमाडौँमा उहाँको घर थियो, उहाँले बिहे पनि गरिसक्नु भएको थियो, उहाँको श्रीमती राम्रै जागिरी हुनुहुन्थ्यो, त्यो हिसाबले हिरण्य भोजपुरेले नारायण गोपाल तिम्रो आर्थिक अवस्था त्यति राम्रो छैन, तिमी बाहिरबाट आएको मान्छे डेरामा बस्छौ, तिमीले नै यो जब पाउँदा हुन्छ, मलाई चाहिँदैन भनेर उहाँले गोपालञ्जनलाई सघाउनु भएको थियो र त्यो जब त्यो जागिर अन्तत गोपालञ्जनले पाउनु भएको थियो। तर त्यसपछि गोपालञ्जनको दम्पतिको निमन्त्रणामा हिरण्य भोजपुरे आफ्नो श्रीमतीसहित कुनै दिन गोपालञ्जनलाई भेट्न उहाँको घर पुग्दा उहाँ चकित हुनुहुन्छ हुनुभयो। गोपालञ्जनको त्यो बेलाको घर काठमाडौँमा करिब करिब 4-5 रोपनी जग्गामा बनेको ठुलो घर बगैँचा भएको र त्यो देखेर उहाँ चकित हुनुभयो र उहाँले एक किसिमको ग्लानी पनि महसुस गर्नुभयो भनेर उहाँले भन्नुभएको छ। एउटा प्रसङ्ग मिठो यहाँनिर राख्यौँ। गोपालञ्जनका दाजु कर्मञ्जन सँगै पनि उहाँहरूले दार्जिलिङमा रहँदै गर्दा हिमालय कला मन्दिरमा सँगसँगै धेरै साङ्गीतिक सहकार्यहरू गर्नुभएको छ र गोपालञ्जनलाई गोपालञ्जन बनाउने काममा जति योगदान अमर गुरुङ छ त्यतिकै योगदान कर्मञ्जनको पनि रहेको छ। चलचित्रको कुरा गर्दा गोपालञ्जनको सङ्गीतमा बनेको चलचित्र कान्छीका गीतहरू तपाईँ हामी सामु छन्। एउटा नेपाली सङ्गीतका अजम्बर कोसेलीको रूपमा कान्छी हे कान्छी, कला कला सलल आदि गीतहरू, त्यसबाहेक लोकगीतहरूको कुरा गर्दा च्याङ्बा हो च्याङ्बा एउटा अमर अजर गीत हो, त्यस्ता थुप्रै गीतहरू छन्। उहाँ पोखरातिर गएर धेरै गीतहरू सङ्कलन गरेर गीतलाई रेकर्ड गर्नुभएको छ, त्यो बारेमा चर्चा कुनै अर्को कार्यक्रममा हामी गर्नेछौँ। गोपालञ्जनको समष्टिगत रूपमा भन्नुपर्दा नेपाली जति योगदान नेपाली आधुनिक सङ्गीतमा छ त्यत्तिकै योगदान नेपाली लोक सङ्गीतमा पनि छ र यो उहाँको यो योगदानलाई नेपाली सङ्गीत जगतले सदैव सम्झिरहनेछ। 1997 मे 20 तारिकका दिन दिल्लीको एपोलो अस्पतालमा उपचारका क्रममा भएको थियो, जम्मा 53 वर्षको उमेरमा उहाँले हामीलाई छोडेर जानुभयो। तर पनि उहाँका गीतहरू तपाईँ हामी सामुन्य छन् र यी गीतहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्, नेपाली इतिहास, नेपाली समाज, राष्ट्रप्रेमका जीवन्त दस्तावेज। उनको यो साङ्गीतिक तपस्या नेपाली आकाशमा सधैँ आकाशको तारा झैँ चम्किरहनेछ र गोपालञ्जनको देहावसानपछि उहाँकी पत्नी रेन्जिन योञ्जनले उहाँको साङ्गीतिक विरासतलाई जोगाउन अथक प्रयास गर्नुभएको छ। अमेरिकाको कर्नेल विश्वविद्यालयको डिभिजन अफ रेयर एन्ड म्यानुस्क्रिप्ट कलेक्सन्समा गोपालञ्जनका कृतिहरू आर्काइभ गरिएका छन्, जो नेपालको लागि एउटा ऐतिहासिक उपलब्धि हो र यसले यो कामले गोपाल योञ्जनलाई नेपाली सङ्गीत प्रेमी मात्र होइन संसारभरिका सङ्गीत अध्येताहरूबीच पुर्याउने काम गरेको छ र उहाँलाई विश्वव्यापी प्राज्ञिक पहुँचमा पुर्याएको छ। फेरि पनि सम्झ्यौँ आज हामी यो हप्ता परेको गोपालञ्जनको वार्षिक पुण्यतिथिको अवसरमा उहाँलाई, उहाँको बारेमा 2-4 शब्द मैले यहाँहरूमाझ राखेँ र उहाँलाई सम्झँदै फेरि अर्को एउटा गीत राख्ने समय कार्यक्रममा भएको छ। अब

प्रस्तुत छ सुशीला कङ्साकार, जो गोपालञ्जनको प्रिय गायिका हुनुहुन्थ्यो, निकै मिठो स्वर कि धनी। उहाँको स्वरमा गोपालञ्जनको शब्द सङ्गीतको मिठो गीत मलाई मर्नु न बाँच्नु बनायो पियतीले, कार्यक्रमको अबको साङ्गीतिक कोशेली।

श्रोता साथीहरू, अहिले दिउँसोको 4:32 गएको छ र यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो 4EBFM 98.1 साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेन र कार्यक्रम लिएर आज उपस्थित भएको छु म केशव शर्मा। रेडियो 4EBFM 98.1 यो साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेन। कहिलेकाहीँ फर्केर इतिहासलाई हेर्दा पनि कतिपय यस्ता विषयहरू भेटिन्छन् जुन विषयहरूमा हामी अनभिज्ञ रहन्छौँ। त्यस्तै केही इतिहासका पानाबाट यो हप्ता पढ्न गएका केही विशेष दिनको चर्चा कार्यक्रममा अब गर्न चाहन्छु। 1962 साल जेठ 5 गते विक्रम सम्बत 1962 जेठ 5 गते पिता द्रव्यधर तुलाधर र माता ज्ञानकुम लक्ष्मीका सुपुत्रका रूपमा कवि चित्तधर हृदयको जन्म काठमाडौँको रक्तकालीमा भएको थियो। नेपाली भाषाका पहिलो गद्य कवि उनले 33 भन्दा बढी पुस्तकहरू लेखेका छन्। उनले आफू जेलमा रहँदा लेखेको सुगत सौरभ महाकाव्य नेपाल भाषाको एक उत्कृष्ट कृति मानिन्छ। जेलभित्रै गोप्य रूपमा लेखेका ती कविताका टुक्राहरू उनकी बहिनी मोतीलक्ष्मी उपासिकाले खाना पुर्याउन जाँदा लुकाएर बाहिर ल्याउने गर्थिन्। उनलाई विक्रम सम्बत 2013 सालमा तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलले कवि केसरीको उपाधि प्रदान गरेको थियो। नेपाल भाषाको पुनर्जागरण कालमा ठूलो योगदान दिएका उनलाई विक्रम सम्बत 1997 सालमा मातृभाषामा लेखिएका कविताका कारण भाषाका मुद्दा लगाएर जेल समेत हालिएको थियो। विक्रम सम्बत 2002 सालमा जेलबाट छुटेपछि उनी झन सशक्त भएर भाषा र साहित्यको उत्थानमा लागेका उनले दाढी पाल्न पनि विक्रम सम्बत 2002 सालमा जेल मुक्त भएपछि सुरु गरेका थिए। पछि उनको मुख्य पहिचान नै दाढी बनेको थियो। रोचक कुरा के छ भने उनले आफ्नो जीवनमा केवल 3 पटक मात्र दाढी काटेका थिए, राजा त्रिभुवनको निधनमा, राजा महेन्द्रको निधनमा र आफ्नी पत्नी ज्ञान प्रभाको निधनमा। आफ्नो मृत्युपछि पनि नेपाल भाषाको सेवा र अनुसन्धान निरन्तर चलिरहोस् भन्ने उद्देश्यका साथ उनले आफ्नो घर र सम्पूर्ण सम्पत्ति साहित्यिक संस्था नेपाल भाषा परिषदलाई दान दिएका थिए। भाषा नै मेरो सन्तान हो भन्ने भावका साथ आफ्नो जीवनभरको कमाइबाट बनाइएको काठमाडौँको रक्तकाली स्थित घर तथा सम्पूर्ण सम्पत्ति संस्थालाई दिएर एउटा ठुलो आदर्श कायम गरेका थिए कवि चित्तधर हृदयले। हजुर, कार्यक्रममा हामीले चर्चा गर्यौँ कवि चित्तधर हृदयको, जसको जन्म जयन्ती यही हप्ता परेको थियो। इतिहासको पानाबाट अर्को एउटा प्रसङ्ग, यो घटना विक्रम सम्बत 1902 जेठ 6 गतेको छ र यसले नेपाली राजनीतिको एउटा क्रूर अनुहारलाई देखाउँछ। समय मैले अघि पनि भने, विक्रम सम्बत 1902 जेठ 6 गते यस दिन मुख्तियार भीमसेन थापाका भतिजा तथा तत्कालीन प्रधानमन्त्री माथवर सिंह थापाको हत्या गरिएको थियो। दरबारको एउटा गोप्य बैठकका क्रममा उनको हत्या उनकै भान्जा जङ्गबहादुर राणाले गरेका थिए। हत्यापछि उनको शवलाई दरबारको झ्यालबाट हात्ती बाँध्ने डोरीको सहयोगमा बसन्तपुरमा खसालिएको थियो र निकै अपमानजनक तरिकाले आर्यघाटमा दाह संस्कार गरिएको थियो। माथुर सिंह थापाको हत्यापछि विक्रम सम्बत 1902 असोजमा फत्तेजङ शाहको नेतृत्वमा नयाँ मन्त्रीमण्डल, त्यो बेलामा त्यसलाई भारदारी सभा भनिन्थ्यो, को गठन गरिएको थियो। भनिन्छ त्यो हत्या हुनुभन्दा केही समय अगाडि विक्रम सम्बत 1901 को दशैंमा माथवर सिंहले सधैँ झैं एकै पटकमा बोको काट्न सकेका थिएनन् र ओखर पनि फुटाउन सकेनन्। यसलाई उनको शक्तिको क्षय र मृत्युको अशुभ संकेतका रूपमा लिइएको थियो। रानी राज्यलक्ष्मीले आफ्ना छोरालाई राजा बनाउने योजनामा माथवर सिंहले बाधा पुर्याएको महसुस गरेपछि उनलाई मार्ने षड्यन्त्र रचिएको मानिन्छ। माथवर सिंहलाई युवराज सुरेन्द्रको सट्टा आफ्ना छोरा रणेन्द्रलाई राजा बनाउन सहयोग गर्न रानीले दिएको दबाव माथुर सिंहले अस्वीकार गरेपछि उनी रानीको आँखाको कसिङ्गर बनेका थिए। अर्कोतर्फ जङ्गबहादुर राणाले आफ्नो शक्ति बढाउन यसलाई अवसरको रूपमा प्रयोग गरे। उनको हत्यापछि नेपालको राजनीतिमा थप अस्थिरता पैदा भई अन्तत विक्रम सम्बत 1903 को कोत पर्व निम्त्याइयो र जङ्गबहादुर राणा मार्फत 104 वर्षको राणा शासनको उदय हुन गयो। विक्रम सम्बत 1900 नेपालको प्रधानमन्त्री नियुक्त गरिएका माथवर सिंह थापा श्रीपेश लगाउने पहिलो प्रधानमन्त्री समेत थिए। माथवर सिंह थापा निकै महँगा र आकर्षक लुगा लगाउने शौखिन थिए र उनले नै पहिलो पटक नेपाली श्रीपेशमा बर्ड अफ प्याराडाइजको प्वाँख प्रयोग गर्न थालेको मानिन्छ। काजी नयन सिंह थापा र रणकुमारी पाण्डेका सुपुत्रका रूपमा विक्रम सम्बत 1855 सालमा गोर्खाको बोर्लाङमा उनको जन्म भएको थियो। कार्यक्रममा हामीले अर्को एउटा राजनीतिक प्रसङ्गको चर्चा गर्यौँ माथुर सिंहको हत्याको विषयमा। यो प्रसङ्ग अहिलेलाई यति नै, समय फेरि एउटा गीतको भएको छ। कार्यक्रममा प्रस्तुत छ
चलचित्र परालको आगोको यो मिठो गीत निम्तो सुपारी जसलाई गाउनु भएको छ सत्यराज आचार्य, मेलिना राई, स्वरूपराज आचार्य र सुरेन्द्र राणाले, संगीत सुरेन्द्र राणाको, कार्यक्रमको अबको साङ्गीतिक कोसेली।

रेडियो 4 UFM 98.1 को साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिसनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रसङ्ग फेरि पनि भाषा र साहित्यकै। हिजो अर्को एउटा विशेष दिन परेको थियो। नेपाली भाषा साहित्यका एकजना अग्रणी व्यक्तित्व युग कवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्तीको दिन थियो 1900। यही सन्दर्भमा आज कार्यक्रममा हामी सम्झँदैछौँ युग कवि सिद्धिचरण श्रेष्ठलाई, उहाँको बारेमा केही चर्चा र साथमा उहाँद्वारा रचित एउटा गीत यहाँहरूलाई सुनाउनेछौँ। नेपाली तथा नेपाल भाषाका महान कवि, नेपाली साहित्यमा स्वतन्त्रतावादका प्रवर्तक युग कवि सिद्धिचरण श्रेष्ठको जन्म विक्रम सम्बत 1969 साल जेठ 9 गते शुक्ल पञ्चमीका दिन सगरमाथा अञ्चलको ओखलढुङ्गा जिल्लामा भएको थियो। उहाँका पिता विष्णुचरण श्रेष्ठ र माता निरकुमारी श्रेष्ठ हुनुहुन्थ्यो। उहाँहरू दुवैजना काठमाडौँवासी भए तापनि जागिरको सिलसिलामा उहाँ ओखलढुङ्गा जानुभएको तर त्यहीँ सिद्धिचरण श्रेष्ठको जन्म भएको थियो। कवि सिद्धिचरण श्रेष्ठले 11 वर्षसम्मको उमेरसम्ममा ओखलढुङ्गामै आफ्नो बाल्यकाल बिताउनुभयो र त्यसपछि उहाँ आमा बुवासँगै काठमाडौँ आएर पुर्ख्यौली घर ओम बहालमा बासोबास गर्न थाल्नुभयो। नेपाली भाषाको पहिलो सामाजिक उपन्यास सुमतीका स्रष्टा सिद्धिचरणले काठमाडौँको दरबार स्कुलमा कक्षा 8 अध्ययन गरी त्यसपछि भारतको कलकत्तामा माध्यमिक शिक्षा हासिल गर्नुभएको थियो। त्यसपछि उहाँले पूर्वीय तथा पाश्चात्य भाषा, साहित्य, कला, दर्शन आदि विषयमा सो अध्ययन मार्फत गहन ज्ञान आर्जन गर्नुभयो। उहाँले काठमाडौँको महावीर स्कुलमा अङ्ग्रेजी विषय अध्यापन गर्नुभएको थियो, जुन नेपालकै पहिलो अङ्ग्रेजी विद्यालय मानिन्छ। 15 वर्षको उमेरदेखि नै कविता लेखनमा संलग्न सिद्धिचरण राजनीतिप्रति पनि उत्तिकै चनाखो हुनुहुन्थ्यो, चासो राख्नुहुन्थ्यो। नेपाली साहित्यमा हडताल शब्दको प्रयोग गर्ने पहिलो व्यक्ति पनि उहाँ नै हुनुहुन्थ्यो। क्रान्ति बिना शान्ति हुँदैन भन्ने नारा लेखेका कारण विक्रम सम्बत 1997 सालमा उहाँलाई 18 वर्षको जेल सजाय सुनाइएको थियो। जेलमै रहँदा उहाँका पिताको निधन हुँदा परम्परा अनुसारको अन्त्येष्टि संस्कार गर्न समेत उहाँ वञ्चित हुनुभयो। त्यसबेला उहाँका धेरै कविता तथा साहित्यिक कृतिहरू पनि नष्ट भएका थिए। उहाँ नेपालकै पहिलो दैनिक पत्रिका आवाजका प्रथम सम्पादक हुनुहुन्थ्यो। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कविता पत्रिकाको प्रधान सम्पादक पनि उहाँ पछि बन्नुभयो। उहाँकै नेतृत्वमा प्रज्ञा प्रतिष्ठानले कविता महोत्सव आयोजना गर्न थालेको, जुन परम्परा अहिलेसम्म कायम रहेको छ। उहाँले शान्ति समिति, लेखक संघ, शहीद स्मारक समिति, जनकल्याण केन्द्र, नेपाली शिक्षा परिषद, नेपाल शान्ति परिषद लगायत विभिन्न संस्थाहरूको अध्यक्षका रूपमा काम गर्नुभएको थियो। विक्रम सम्बत 2014 सालदेखि उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुनुहुन्थ्यो। युग कवि श्रेष्ठले भारत, चीन, रुस, श्रीलङ्का, बर्मा, कोरिया, डेनमार्क, मंगोलिया लगायत विभिन्न देशको भ्रमण गरेर थुप्रै अनुभवहरू बटुल्नु भएको थियो। उहाँले त्रिभुवन प्रज्ञा पुरस्कार तथा लेखकले पाउने अत्यन्त प्रतिष्ठित पृथ्वी प्रज्ञा पुरस्कार प्राप्त गर्नुभएको थियो। यसबाहेक उहाँ धेरै संघ संस्था तथा व्यक्तित्वहरूबाट सम्मानित, अभिनन्दित र पुरस्कृत हुनुभयो। विक्रम सम्बत 1984 सालदेखि कविता लेख्न थाल्नुभएका सिद्धिचरण श्रेष्ठले विक्रम सम्बत 1990 सालमा भूकम्प शीर्षकमा कविता प्रकाशित गरेपछि नेपाली कवितामा आफ्नो सशक्त पहिचान स्थापित गर्नुभयो। आमाबाट रामायण र महाभारत सुनेपछि कवितातर्फ आकर्षित भएका सिद्धिचरण श्रेष्ठ, लेखनाथ पौडेल र समकालीन कवि लेखकहरू तथा आफ्ना पिता विष्णुचरणबाट पनि गहिरो रूपमा प्रभावित हुनुभएको थियो। करिब 6.5 दशक लामो साहित्यिक यात्रामा उहाँले कविता, गीत, गद्य, नाटक, पद्य, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण, आत्मसंस्मरण आदि विविध विषय विधामा उत्कृष्ट कृतिहरू सृजना गर्नुभयो। राणा शासनको कठोर समयमा कविता मार्फत क्रान्तिको सन्देश फैलाउँदै युगको आवाज बोल्नुभएका सिद्धिचरणले विक्रम सम्बत 2007 सालको राजनैतिक परिवर्तनपछि नेपाली साहित्यको बहुआयामिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनुभयो। यथार्थवादी संवेदनशीलता तथा प्रगतिशील चिन्तनको स्थापना र विस्तारमा उहाँको योगदान अत्यन्त गहिरो छ। गणेश पानसिंह, पुष्पलाल र सहित गङ्गालाल जस्ता राजनीतिक व्यक्तित्वहरूलाई प्रेरित गर्दै उहाँले नेपाली राजनीतिमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो। नेपाली भाषाको विकासमा उहाँको योगदान तथा राणा शासन विरुद्धमा का विभिन्न प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिताका कारण उहाँ कवि रत्नको उपाधिबाट पनि सम्मानित हुनुभयो। आफ्नो जीवन्त साहित्यिक सृजना मार्फत नेपाली राष्ट्रिय जीवनको उत्थानमा उहाँले ऐतिहासिक भूमिका खेलेको पाइन्छ। त्यस्तै नेपालमा राष्ट्रिय एकताको भावनाको संरक्षण र प्रवर्धनमा उहाँको योगदान हामी सम्पूर्ण नेपालीका लागि चिरस्मरणीय गौरवको विषय बनेको छ। श्रोता साथीहरू, हामीले कार्यक्रममा
युगकवि सिद्धिचरण श्रेष्ठको बारेमा केही कुराकानी गऱ्यौँ। आज उहाँलाई हामीले सम्झ्यौँ। हिजो मात्रै पढ्न गएको उहाँको जन्म जयन्तीको अवसर पारेर कार्यक्रममा प्रस्तुत छ उहाँद्वारा रचित एउटा कविता, जसलाई पछि नारायण गोपालले गाएर गीत बनाइदिनु भयो। निकै नै चर्चित यो एउटा कविता अथवा गीत के भनौँ, मेरो प्यारो ओखलढुङ्गा, कवि सिद्धिचरण श्रेष्ठका शब्दहरू, नारायण गोपालको सङ्गीत र स्वर, कार्यक्रमको अबको साङ्गीतिक कोशीले।

श्रोता साथीहरू, हामी कार्यक्रमको करिब करिब अन्त्यतिर आइपुगेका छौँ। अबको पालीमा एउटा प्रसङ्ग नेपाली चलचित्र सम्बन्धी। नेपाली सिनेमा हलमा हिजो आज तपाईँ जानुभयो भने कि त तपाईँले दर्शक रोइरहेको पाउनुहुन्छ, कि त पर्दामा ड्याङ ड्याङ डुङडुङ गर्दै डनहरू पिटिएको पाउनुहुन्छ। एउटा फिल्म चल्दा बजार सोझै रुवाउनेतिर कुद्छ, अर्को चल्दा सोझै मुक्का बर्साउनेतिर। आखिर नेपाली फिल्म क्षेत्र सधैँ किन एउटै विधा र फर्मुलामा मात्र रुमलिरहन्छ? आजको सिनेमा रिपोर्टमा हामी यही विषयमा चर्चा गर्दैछौँ। श्रोताहरू, विक्रम सम्बत 2081 सालमा रिलिज भएको फिल्म पूर्णबहादुरको सारङ्गी र 2082 परान हिट भएपछि अहिले निर्माताहरूमा रुवाउने फिल्मले मात्र पैसा तान्छ भन्ने भूत चढेको छ। अर्कोतर्फ दशैंमा 12 गाउँ के हिट भयो, बजारमा लार्जर देन लाइफ भनिने भयङ्कर एक्सन फिल्म बनाउने बाढी नै आयो, तर तीमध्ये धेरैजसो बक्स अफिसमा नराम्रोसँग पछाडिए। छिमेकी देश भारत तथा विश्व सिनेमालाई हेर्ने हो भने त्यहाँ विज्ञान सिकाउने साइन्स फिक्सन, कानुन र बहस बुझाउने कोर्टरुम ड्रामा र डरसँगै हँसाउने करर हरर कमेडी विधामा नयाँ नयाँ प्रयोग भइरहन्छन्। तर नेपालमा भने यस्ता फरक विधाका प्रयासहरू किन असफल भइरहेका छन् त? वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बाका अनुसार यसको मुख्य कारण लेखकहरूमा प्राविधिक ज्ञानको कमी हुनु र स्थापित भइसकेका फिल्मकै सिक्वेल बनाएर सुरक्षित बस्न खोज्नु हो। उहाँ भन्नुहुन्छ, विज्ञान बुझाउन विज्ञानकै र कोडको कथा भन्न कानुनको गहिरो अध्ययन चाहिन्छ, ज्ञान चाहिन्छ, जुन हाम्रा लेखकहरूमा अझै पुगेको छैन। त्यसैले सबैभन्दा सजिलो विधा पारिवारिक र सामाजिक रोदनलाई नै रोज्ने गरिएको छ। त्यस्तै अर्का चलचित्र निर्देशक निश्चल बस्नेत सृजनात्मक स्वतन्त्रताको अभाव र कानुनी झमेलाको डरलाई पनि अर्को कारण मान्नुहुन्छ, तर सबैभन्दा ठुलो पर्खाल भनेको बजेट र हाम्रो सानो बजार नै। निर्देशक सुलक्षण भारतीको अनुभव सुन्ने हो भने विदेशी फिल्मको एक दुई दिनको सुटिङ खर्च बराबर त नेपाली फिल्मको कुल बजेट हुन्छ। आजका दर्शकले घरमै बसेर नेटफ्लिक्समा विश्व स्तरका फिल्म हेरिसकेका छन्। त्यसैले सस्तो बजेटमा भनेका हाम्रा हरर वा साइन्स फिक्सन फिल्मका कमजोर VFXलाई दर्शकले सहजै पत्याउँदैनन्। 1 करोड रुपियाँ डुब्दा निर्माता सडकमा पुग्ने हाम्रो फिल्म बजारमा जोखिम मोल्नु फलामको चुरा चपाउनु सरह छ। श्रोता साथीहरू, पशुपति प्रसाद जस्ता फिल्मबाट आफैले नयाँ ट्रेन्ड सुरु गरेका अभिनेता तथा लेखक खगेन्द्र लामिछाने पनि बारम्बार जोखिम लिन गाह्रो हुने यथार्थ स्वीकार्नुहुन्छ। तर प्रश्न उठ्छ, त्यसो भए के हामी सधैँ रोई कराई र यस्तो हास्य रस मात्र हेरेर बस्ने हो त? निकास कतै न कतै अवश्य पनि छ। हामीले कथाको जग बलियो बनाउनै पर्छ, विदेशी निर्माताहरूसँग सहकार्य गरेर बजेटको दायरा बढाउनु र दर्शकले पनि थिएटरमा पुगेर नयाँ प्रयोगलाई सघाउनु नै यसको विकल्प देखिन्छ। चक्लेटी अनुहार र बनी बनाउ फर्मुलामा निस्किएर नेपाली सिनेमाले कहिले खुल्ला आकाशमा उडान भर्ला प्रतीक्षा रोचक छ। श्रोताहरू, यो सिनेमा नेपाली चलचित्रको बारेमा छोटो प्रसङ्ग मैले यहाँहरूमाझ राखेँ। कार्यक्रमको सकिने समय भइसकेको छ। कार्यक्रमको अन्तमा पछिल्लो समयको नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीको मिठो गीत यहाँहरूमाझ राख्दै आजको कार्यक्रमबाट म केशव शर्मा बिदा चाहन्छु। नमस्कार, शुभरात्री।